0: टाइम्स एफएम 90.6
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन। तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।

हे सुन्दर संसारको स्वतन्त्र व्यक्तित्व, हे सद् विचारले धनी सहनशील ज्ञानीजन, हामीलाई थाहा छ तपाई मन वचन र कर्मको सच्चा हुनुहुन्छ। तपाईँको यही सच्चाइको कदर गर्दै टाइम्स एफएम 90.6 मेगाहर्ज परिवार शालीन भाषामा भन्छ, नमस्कार, शुभ प्रभात अनि अभिवादन।

कुखुराको डाक र आधुनिकताको रौनकसँगै आज फेरि हामी अर्को एउटा नयाँ बिहानीमा प्रवेश गरेका छौँ। यो नयाँ बिहानीमा यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न पाउँदा हर्ष विभोर। टाइम्स एफएम 90.6 मेगाहर्ज परिवार अब प्रस्तुत गर्दछ तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।

यो घडी यो पल केही नयाँ सुरुवातका लागि, केही नयाँ सोच र संचारका लागि साथ हो तपाईँसँगको। तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसनको आजको यस अङ्कमा हामी विचारक अरिसन स्वेट मार्डनको जीवनमा उतार चढावहरू आइ नै हाल्दछन्, तैपनि सन्तोष गरौँ अर्थात् सन्तोषी बनौँ भन्ने एउटा विचारमाथिको मन्थनमा जुट्नेछौँ। आज हामी सन्तोषी बनौँ अर्थात् जीवनलाई एक प्रकारको सन्तोषमा बिताऊँ भन्ने विचारमाथिको मन्थनमा जुटेका छौँ। हेर्नुहोस्, आदर्श व्यक्ति त्यो हो जसलाई दोस्रो व्यक्तिको उपकार गर्नमा सुख मिल्दछ। हेर्नुहोस् त, यो भनाइमा कत्तिको ठुलो एउटा दम लुकेको छ, पावर, एउटा शक्ति लुकेको छ। आदर्श व्यक्ति त्यो हो जसलाई दोस्रो व्यक्तिको अथवा अरूको उपकार गर्नमा सुख मिल्दछ। उसका लागि उपकार गर्नु, अरूको सुखका लागि केही काम गर्नु भनेको एउटा महानता हो। जुन मानिसको जीवनमा सन्तोष छ, त्यो चाहे गरिब होस्, उसलाई पेटभर खानाको लागि समस्या होस् अथवा रोगबाट ग्रसित होस्, ऊ राति सुखपूर्वक निदाउँछ जसलाई सन्तोष छ, एवं उसको अगाडि मृत्यु नै आए पनि ऊ प्रसन्नपूर्वक त्यसलाई स्वीकार गर्न तत्पर हुन्छ। सन्तोष सुखको भर्याङ हो। यसैबाट मानिसले पहिलो दोस्रो सिँढी गर्दै चढ्न सक्यो भने मानिसले आनन्दको संसार भेट्न सक्छ। तर आजको मानिसमा सन्तोष पटक्कै छैन। न त धनले भरिपूर्ण भएको मानिसमा सन्तोष छ, न त गरिब अवस्थामा भएको मानिसलाई नै सन्तोष छ। यही असन्तुष्टिको कारण उसले पाप गर्न, अरूलाई धोका दिन, चोरी गर्न, अपराध गर्न, आफ्नो स्वार्थ पूर्ति गर्न, धन आर्जन गर्न, तेरो मेरो उसको भन्ने यो भेद पैदा गर्न मानिस विवश भएको छ। उसले सन्तोषको सास फेर्न पाएको छैन। ऊ खालि असन्तुष्टिमा बाँचेको छ, अभावमा बाँचेको छ, स्वार्थमा बाँचेको छ। मानिस अरूको उन्नति भएको देख्न चाहँदैन। हेर्नुहोस्, यो आधुनिक युगको मानिस, कसैले प्रगति गर्नुपर्छ, कसैले उन्नति गर्नुपर्छ, कसैले राम्रो गर्नुपर्छ, ऊ खुट्टा तान्न थाल्छ। यो कति धनी भएछ, यो कति राम्रो भएछ, त्यसले घर बनाएछ, त्यसले ठुलो काम गरेछ, अब अर्कोलाई चिन्ता हुन्छ। हेर्नुहोस्, यो संसार विचित्रको छ। कसैले परिश्रम गर्नुपर्छ, कसैले मेहनत गर्नुपर्छ, केही नयाँ कुरा सृजना गर्नुपर्छ। यो असन्तोषी मानिस डहा गर्छ। हेर्नुहोस् हेर्नुहोस्, कसैले पेटीमा आलु बखडा राख्नुपर्छ, राम्रो चल्नुपर्छ, 2 किलो बिक्यो भने अर्कोले देख्छ, सोध्छ, उसले म स्याउ राखौँ भन्ने सोच्दैन। हेर्नुहोस्, यो बर्बादको मान्छे आलु बखडै राख्न त्यहीँ पुग्छ। हेर्नुहोस्, प्लास्टिक लिएर जान्छ, एउटाले राखेको आलु बखडा अलिअलि बिकेको देख्यो भने उसले नै आलु बखडै राख्न जान्छ त्यहाँ। फुटपाथमा एउटाले सियो सलाई राखेर राम्रो बेचेको देख्नुपर्छ, अर्को मानिस पनि सियो सलाई नै लिएर जान्छ। हेर्नुहोस्, त्यहाँ बेच्न उसले अरू सामान लगेर बेचौँ, अरू केही नयाँ कुरा सृजना गरौँ, केही नयाँ कुरा उपभोक्तालाई दिउँ भन्ने उसले सोच्न सक्दैन। स्याउ राम्रो बिकेको ठाउँमा, आलु बखडा राम्रो बिकेको ठाउँमा अरू केही सामान लगेर नयाँ कुरा दिन सकौँ, नयाँ कुरा सृजना गर्न सकौँ, त्यो पो महानता। हेर्नुहोस्, आज हामी एउटा पीडाको कुरा गर्दैछौँ, एउटा दुःखको कुरा, आज हामी नक्कलको कुरा गर्दैछौँ। मान्छे सुखी हुने कसरी अथवा एउटा सन्तोष कसरी प्राप्त गर्ने भन्ने कुरा गर्दैछौँ, तर हामी मनभित्रैबाट चाहिँ एउटा कपट, एउटा छल कपट, एउटा अन्धकार, एउटा बादल, कालो बादल लिएर हामी अगाडि बढ्यौँ भने न त आफूले सन्तोष प्राप्त गर्न सक्छौँ, न अरूलाई नै सन्तोष दिन सक्छौँ। हेर्नुहोस्,
अहिले हामी यो हाम्रो साँगुरो मनस्थितिका कारणले गर्दा, हाम्रो सोचाइ फराकिलो नहुँदा, हामीले आफूले त पीडा पाएका छौँ, अरूलाई पनि पीडा दिइरहेका छौँ। हामीले अरूबाट प्रेरणा लिने, अरूबाट प्रोत्साहन लिने, अरूबाट हौसला लिने, नयाँ कुरा सिक्ने त छँदैछ, तर अरूले दाल बेच्यो भनेर त्यसमा ढुङ्गा हालेर आफूले पैसा, अथवा दाल बेचेर पैसा कमायो भनेर जबरजस्ती आफूले पनि दालमा ढुङ्गा मिसाएर छिटो पैसा कमाउन खोज्नु, अरूले केही राम्रो काम गरे भनेर त्यसबाट प्रेरणा लिनुको सट्टा उसकै नक्कल गरेर उसकै खुट्टा काट्ने, यो प्रवृत्तिले मानिसलाई कहिल्यै सन्तोष दिँदैन, कहिल्यै ठुलो पनि बनाइदिँदैन। हेर्नुहोस्, आशा भोसलेको स्वर कपी गर्न हजारौँले प्रयास गरे, लता मङ्गेशकरको स्वर कपी गर्न हजारौँले प्रयास गरे, किशोर कुमारको स्वर कपी गरेर कुमार सानु जस्ता कयौँ गायकहरू देखा परे र एकदमै छिटो हराए पनि। हेर्नुहोस्, अरूको नक्कल गर्ने, अरूबाट प्रेरणा लिनुको सट्टा उसकै नक्कल गर्न खोजेर, उसको हुबहू कपी गरेर कहिले पनि हामीले सन्तोष, न त सन्तोष प्राप्त गर्न सक्छौँ, न त नेम र फेम नै प्राप्त गर्न सक्छौँ। आज हामी इन्सपिरेसनको यही एउटा पीडामा रुमलिएका छौँ। हेर्नुहोस्, यहाँहरूले इन्सपिरेसनलाई एकदमै माया गरिरहनु भएको छ, एकदमै सद्भावपूर्ण रूपमा सुनिदिनु भएको छ। एकदमै दुःखको कुरा के भएको छ भने, अहिले हामी यही एउटा नक्कल गर्न माहिरहरूबाट सताइएका छौँ। हेर्नुहोस्, प्रेरणा दियौँ हामीले, त्यो ठुलो कुरा हो, त्यही कुरालाई प्रयोग गरिदिनु भएको भए राम्रो हुन्थ्यो, तर हाम्रो यही नै म्युजिक, यही आवाज, यही विषयवस्तु, सबै कुरा नक्कल गरेर केही ठाउँबाट यो आउँदैछ भन्ने हामीले सुनेका छौँ। एकदमै दुःखलाग्दो कुरा हो यो, आइरहेको छ, हेर्नुहोस्, आउन थालेको छ, एकदमै दुःखलाग्दो कुरा हो यो। यो कस्तो प्रगति हो, कस्तो उन्नति हो, कस्तो सृजना हो, यहाँ ठुलो प्रश्नवाचक चिन्ह लगाउनुपर्छ। हुनसक्छ आज म स्वेट मार्डनको तपाईँलाई सन्तोषी बनाऊँ भन्ने यो विषयवस्तु सुनाउँदैछु, तपाईँले भोलि अर्कैको मुखबाट सुन्न सक्नुहुन्छ। यही हो, एउटाले स्याउ बेच्यो भनेर अरूले स्याउै बेच्नुपर्छ भन्ने हाम्रो सागुरु मानसिकताले ग्रस्त हामीहरू। डेल कार्नेजीका मैले यहाँहरूका लागि धेरै प्रोग्रामहरू बनाएको छु, टाइम्स एफएममा तपाईँ सुन्न सक्नुहुन्छ। यिनै प्रोग्रामहरू अरूले कपी गरेका छन्, नक्कल गरेका छन्, सुनाउँदैछन् भन्ने हामीले सुनेका छौँ। यो दुःखलाग्दो कुरा, यसलाई खैर यहीँ छोडौँ। अब हामी फेरि सन्तोषी कसरी बन्न सकिन्छ त, स्वेट मार्डनकै विचारलाई अगाडि बढाउँ। नक्कल गर्नेलाई कसले के गर्न सक्छ र, अरूको खुट्टा तान्नेलाई कसले के गर्न सक्छ र, जसले गम्भीरतापूर्वक सोच विचार गर्न सक्छ, जसले आफ्नो सो प्रगतिमा आफूलाई महान ठान्दछ, आफ्नो उचित कदमको सही अर्थ बुझ्छ, अरूको ईर्ष्या गर्दैन, अरूलाई बाधा पुर्याउँदैन, त्यो मानिस मात्र सच्चा र इमान्दार मानिस बन्न सक्छ, र उसले आफ्नो सृजनामा एक प्रकारको सन्तोष लिन सक्छ। जसले अरूको लुकी छिपीको काम गरेको छ, अथवा कार्य अरूको चोरेर गरेको छ, नक्कल गरेको छ, त्यसले वास्तवमा सन्तोष पनि दिन सक्दैन र सहारा पनि दिन सक्दैन, आत्मा ग्लानी बढाउँछ कि मैले अरूको यस्तो चोरेको छु, अथवा अरूको यस्तो कुराको नक्कल गरेको छु, यो प्रकारको तिक्तता, डर उसको मनभित्र परिरहेको हुन्छ। अरूको शक्तिको, मेहनतको त्यसको ख्याल नगरिकन अपनाएको गलत बाटोले, अथवा नक्कल गर्ने त्यो जुन परम्परा छ, त्यसले मानिसलाई अझ नराम्रो पापमा मिल्काइदिन्छ। धन आर्जन गरेर सबै कहाँ सुखी भएका छन् र, छोराछोरी पाएर सबै बाबुआमा कहाँ खुसी भएका छन् र, आफ्नो इच्छा आकाङ्क्षा सबै पूर्ति हुँदैमा मानिसले कहाँ सुख पाएको छ र, मानिस चिन्ता मुक्त कहाँ भएको छ र, आफ्नो विचारधारा, आफ्नो रुचि, आफ्नो कर्म, आफ्नै बाटो, आफ्नै सोच, आफ्नै तरिका, आफ्नै कर्म गर्ने ढङ्गमा मानिसको जीवन निर्धारण गर्दछ। जसले आफूलाई
आफ्नो प्रकारको आफ्नो नसमा आफ्नो पनमा अगाडि बढाउँछ, वास्तवमा सुखी त्यही हुन्छ, शक्तिशाली त्यही हुन्छ। कसैले कार चढ्यो, मलाई कार नै चाहिन्छ। कसैले घर बनायो, मलाई घरै चाहिन्छ। कसैले एक्जाममा राम्रो मार्क्स ल्यायो, मैले पनि ल्याउनै पर्छ भनेर कहाँ हुन्छ र ज्ञानीजन? त्यो प्रकृति तपाईँमा हुनु पर्यो, त्यो गुण तपाईँमा हुनु पर्यो, त्यो रुचि तपाईँमा हुनु पर्यो, त्यो कार्य ढङ्ग तपाईँमा हुनु पर्यो। जस्तो प्रकारको जीवन तपाईँले जिउनु भएको छ, जस्तो प्रकारको काम तपाईँले गरिरहनु भएको छ, त्यसैमा तपाईँ सुख सन्तोष पैदा गर्न सक्नुहोस्, यसैलाई उजागर गर्दै लान सक्नुहोस्। आफ्नो कार्य जुन रुचिको, आफ्नो इच्छाको जुन काम छ, त्यसैलाई अझ शार्पन गर्दै लग्नुहोस्, अझ त्यसलाई राम्रो बनाउँदै लग्नुहोस्। जो मानिस सुख एवं सन्तोष चाहन्छ, उसले आफ्नो प्रयासले बिस्तारै बिस्तारै माथि जाने प्रयास गर्नुपर्छ, आफैले माथि जाने प्रयास गर्नुपर्छ। अरूको नक्कल गरेर, अरूको कपी गरेर अगाडि जान खोज्यौँ भने हामी कहिल्यै अगाडि जान सक्दैनौँ। आफूलाई जे कुरा प्राप्त हुन्छ त्यसैमा सन्तुष्ट गर्न सक्नुपर्दछ। सन्तोषम परम सुखम, अर्थात् सन्तोष नै सबभन्दा ठुलो शिक्षा हो। आफूसँग जे छ त्यसमा सन्तोष नगर्ने, अरूको राम्रो देख्यो त्यही खोज्ने, अरू गाडी चढ्यो मलाई नि गाडी नै चाहिन्छ भनेर, अरूले विशाल महल बनायो भनेर अरूको धुरीमा चढेर हाम फालेर कहाँ हुन्छ र? धुरीमा चढेर आहा म त विशाल महलमा चढेँ भनेर कहाँ हुन्छ र? अरू घोडा चढे भनेर आफू धुरी चढ्ने भन्ने एउटा उखान हामीले सुनेका छौँ। त्यसरी कहाँ जीवन सबल हुन्छ र? आदर्श व्यक्ति त्यो हो जसलाई दोस्रो व्यक्तिको उपकार गर्नमा सुख मिल्दछ, किनकि अरूको उपकार गर्नु महानताको परिचयको, अरूबाट कृपा हासिल गर्न खोज्नु, अरूबाट हौसला जबरजस्ती अरूबाट चाहिँ बेचाराको पात्र हुन खोज्नु, आहा अरूले राम्रो गर्यो मैले पनि त्यही गर्छु भनेर अगाडि बढ्नु, यो हीनता हो, यो नीचता हो, एकदमै नीच व्यवहार हो। यो कुनै उद्देश्यको जीवन हुँदैन, यो कुनै लक्ष्यको जीवन हुँदैन, शिक्षा दीक्षाको जीवन हुँदैन। मानिसलाई आफूले जन्माएको सन्तानको सबभन्दा बढी माया हुन्छ। अरूले जन्माएर सडकमा छोडेको बच्चाको कसलाई के माया? जन्माएर त्यो पीडा बुझेकी आमाले मात्र त्यसको वास्तविकता, त्यो पीडा उसले मात्र महसुस गर्न सक्छ। त्यसैले हामी यदि सन्तोष गर्न चाहन्छौँ, जीवनमा सन्तोष बटुल्न चाहन्छौँ, खुसी हुन चाहन्छौँ भने हामीले सो आफूले कुनै एउटा कार्यको सृजना गरौँ, त्यसैलाई शार्पन गर्दै लगाउँ, त्यसैलाई तिखार्दै लगाउँ, परिमार्जन गर्दै लगाउँ, र त्यसैबाट सानो ठुलो अथवा जस्तो सुकै नै किन नहोस् त्यसकै फल खाने प्रयास गरौँ। संवेदनशील बनाऊ, अरूलाई दुःख दिएर अरूको खुट्टामा छिर्के हानेर दौड जित्ने प्रयास नगरौँ। आफ्नो लक्ष्यतर्फ सधैँ अगाडि बढौँ। जब समस्यासँग लडेर अगाडि बढ्छौँ नि, समस्यासँग जुधेर हामी अगाडि बढ्छौँ नि, तब पो जिन्दगीको मजा आउँछ। तब पो कठिनाई सामना गर्दाखेरिको त्यो दुःख, त्यो पीडा पछि सम्झेर, अतीत सम्झेर आनन्द आउँछ। दुःख पीडा नै गरेको छैन, समस्यासँग जुधेकै छैन, लडेकै छैन, त्यो प्राप्त भएको आनन्द पनि के को आनन्द? त्यो त चोरी भयो, डकैती भयो। त्यसैले युद्ध मैदानमा पसिसकेपछि सङ्घर्ष भनिन्छ हामीले जीवनलाई भन्छौँ। त्यसैले यो जीवनको रस बुझ्ने हो भने, जीवनको आनन्द बुझ्ने हो भने सङ्घर्ष गरेर मात्र बुझ्न सक्नुपर्दछ। चोरी डकैती घुसखोरी भ्रष्टाचार, अरूको नक्कल गरेर प्राप्त गरेको सफलताले दीर्घायु आनन्द कदापि दिन सक्दैन। मानिसको जीवन सबभन्दा उत्तम मानिन्छ, हेर्नु सृजनाको सबभन्दा उत्तम जीवन भनिन्छ मानिसको जीवनलाई।
भगवान्ले मानिसलाई विवेकशील प्राणीको रूपमा सृजना गरेका छन्। आफ्नो उन्नति प्रगतिको लागि मानिस आफै सोच्न सक्छ। यो गर्न सक्ने मानव वास्तवमा मानव हुन्छ जसले आफ्नो सुप्रगति आफ्नो विचार आफ्नो काबुमा राखेर आफ्नो बसमा राखेर अगाडि बढ्न सक्दैन, निश्चित लक्ष्यका लागि अगाडि बढ्न सक्दैन, बस अरूको देखेर ईर्ष्या गर्छ, डहा गर्छ। त्यसले कहिल्यै पनि जीवनमा वास्तविक आनन्द प्राप्त गर्न सक्दैन। मानिस हामी कस्तो देख्छौँ भने एकदमै ठुलो ठुलो कुराहरू सोच्ने, अब म यस्तो बन्छु उस्तो बन्छु, कुनै आफ्नो एउटा मोडलको व्यक्ति हुनुपर्छ अथवा आफूले मन पराएको कोही हुनुपर्छ, म पनि त्यस्तै बन्छु भनेर लागिरहेको हुन्छ। त्यो प्रकृति, त्यो गुण, त्यो नेस, त्यो नेचर आफूभित्र नै छैन भने, जे कुरा आफूसँग छँदै छैन, जुन गुण आफूसँग छँदै छैन, जुन लक्षण आफूसँग छँदै छैन, त्यही लक्षणको शिखरमा म पुग्छु भनेर अगाडि बढ्यो भने सफल हुन एकदमै गाह्रो हुन्छ। जब हामी सफल हुन सक्दैनौँ, सन्तोष भन्ने कुरा, आनन्द भन्ने कुरा प्राप्त गर्न पनि सक्दै सक्दैनौँ, हामी बिचमा कुनै कष्ट आइपर्छ, हामी डराउँछौँ, हामी डगमगाउँछौँ, हाम्रो विचार विचलित हुन्छ, हामी निराश हुन्छौँ, कठिनाई देखेर हामी तर्सिन्छौँ र बिच बाटोमै हामी हराउँछौँ, डराउँछौँ। किनभने त्यो प्रकृति, त्यो दुःख कष्ट फेस गर्ने त्यो अवस्था, त्यो गुण हामीसँग नै हुँदैन।

0: हेर्नुहोस्, हामी एकदमै डराई डराई कुनै पनि काम आफूसँग त्यो सामर्थ्य नभइकन अगाडि बढ्न खोज्यो भने है कुनै पनि कुरा आज एउटा प्राप्त भयो भोलि त्यस्तै अर्को प्राप्त गर्न पाए हुन्थ्यो भने त्यो लालसामा मात्रै फसेर एउटाले सफलता प्राप्त गर्यो त्यो त मैले पाउनुपर्ने मैले पनि प्राप्त गर्नुपर्ने त्यो सफलता भनेर नक्कल गर्न थाल्यो भने बर्बाद हुन्छ। म सुनाउँछु एउटा नीति कथा यहाँहरूलाई। एकपटक एकदमै बादशाहका एउटा कर्मचारी राइट ह्यान्ड भनौँ दाहिने हात युसफ कार्यालयमा दरबारमा ढिलो आएछन्। युसफले डराई डराई बादशाहसँग माफी मागेछन्। हजुर म आज ढिला भएँ माफी दिनुहोला। बादशाहले सोधे तिमी किन ढिला भयौ? युसफले भने मेरो एक जोड मात्र कपडा थियो हजुर त्यो मैले धोएको थिएँ सुक्न एकदमै समय लाग्यो। बादशाहले भने के तिमीसँग एक जोड मात्र कपडा छ? तिमी अर्को कपडा किन सिलाउँदैनौ? यसमा युसफको उत्तर थियो जवाब थियो मलाई यसैले काम चलिरहेको छ हजुर। यो कपडा फाट्छ त्यसपछि अर्को एक जोडा सिलाउँला मैले त्यही विचार गरेको छु। यसलाई किनभने एक जोडा हुँदा अहिले मैले यही धुन्छु लगाउँछु मलाई अर्को सम्हाल्ने चिन्ता नै छैन। बादशाहले भने त्यसरी कहाँ चल्छ र जिन्दगी अर्को कपडा सिलाऊ म तिमीलाई पैसा दिन्छु। अब युसुफको साथमा दुई जोड कपडा भयो। हेर्नुहोस् अब उसलाई कपडा राख्नको लागि समस्या भयो। युसुफले बादशाहसँग डराई डराई भने हजुर मसँग अब दुई जोड कपडा भएका छन्। एक जोड कपडा त म लगाउँछु तर अर्को एक जोड कपडा राख्नको लागि मलाई ठाउँ चाहियो मलाई बाकस चाहियो। बादशाहले पनि यसो विचार गरे उचितै हो कुरा बाकस त चाहियो मुसाले खाइदेला रङ रोगन जाला कपडा बिग्रला। उसको माग अनुसार युसुफको माग अनुसार बादशाहले उसलाई एउटा बाकस किनिदिनु भयो। हेर्नुहोस् है अब बाकस पनि भयो। बाकस भइसकेपछि युसुफले भने हजुर बाकस पनि भयो कपडा पनि भयो तर अब त्यो बाकस राख्ने ठाउँ चाहियो मलाई। बादशाहले सोचे ठिकै हो कुरा उसलाई अर्को एउटा कोठा पनि व्यवस्था गरिदिनु भयो। बादशाहले युसुफ तिमीमा अनि जब यसरी एकपछि अर्को गर्दै सामग्रीहरू चाहियो मलाई यो कोठा चाहियो मलाई घर चाहियो भन्दै युसुफले आफ्ना आवश्यकताहरू डिमान्डहरू बढाउँदै गए सूची त्यो आवश्यकताको सूची बढाउँदै गए। बादशाहले एकपटक सोध्नुभयो युसुफ तिमीमा लोभ बढिरहेको छ एक जोड कपडा सिलाइदिने बित्तिकै तिम्रो माग झन्झन तीव्र भइरहेको छ तिमी झन् धेरै कुराहरू माग्न थालेका छौ। यसमा युसुफको उत्तर थियो तपाईँ आफैले मेरो अगाडि समस्या खडा गरिदिनु भयो मेरो त चिन्ता बढ्दै गइरहेको छ। मैले त त्यसै दिन तपाईँसँग भनेको थिएँ कि एक जोडा कपडा छ मलाई ठिकै छ त्यसलाई सम्हाल्नको लागि समस्या पनि थिएन मैले भनेकै थिएँ नि तर अब त्यो कपडा सम्हाल्नको लागि चिन्ता एवं त्यस चिन्ता भगाउनको लागि आवश्यकता मसँग बढिरहेका छन् मलाई त यी सबै कुराहरूले गर्दा शान्ति पनि प्राप्त भएको छैन। बादशाहले उसको कुरा ध्यानपूर्वक सुन्नुभयो र विचार गर्नुभयो र उसले ठिक भनिरहेको छ भन्ने कुरा मनन पनि गर्नुभयो। यसकारण बादशाहले भन्नुभयो तिमीले एक जोड कपडा मात्र आफूसँग राखेर अरू सबै कपडा फिर्ता गर। अब त्यसपछि हेर्नुहोस् है अब युसुफलाई फिर्ता गर्न मन लागेन। एकपटक रस लिइसकेपछि एकपटक त्यो आनन्द लिइसकेपछि अनि मानिस हत्तपत्त त्यो स्वीकार्न चाहँदैन। युसुफले भन्नुभयो ठिकै छ नि बादशाह अथवा ठिकै छ नि हजुर म यताउता गरेर मिलाएर राखौँला नि जे मलाई आवश्यक थियो त्यो दिनुभयो ठिकै छ अब म यो कुराहरू म आफैसँग राख्छु ह्यान त्यान भन्न थाल्नुभयो। हेर्नुहोस् थिएन भन्नुहुन्थ्यो युसुफ भन्नुहुन्थ्यो मलाई ठिकै छ एक जोड कपडा भए मलाई यसको चिन्ता पनि छैन लगाउँछु हिँड्छु कहाँ राख्ने भन्ने कहाँ कसरी सुरक्षा गर्ने भन्ने कुनै चिन्ता हुँदैन मलाई आनन्द छ भन्नुहुन्थ्यो तर भएपछि फेरि चाहियो मानिसलाई जति भयो त्यति चाहिन्छ जति भए पनि पुग्दैन मानिसलाई यो मानिस यस्तै असन्तोषी छ बस हुनुपर्छ के भने आफूसँग जे छ त्यसमा हामीले शान्ति लिनु सक्नुपर्छ र जीवनमा नभएको कुरामा एकदमै होठ गरेर एकदमै मलाई त्यही चाहिन्छ भन्ने खालको त्यो ढिपी हामीले लिनु हुँदैन। ओम धौ शान्तिः, अन्तरिक्ष शान्तिः, पृथ्वी शान्तिः, आप शान्तिः, औषधय शान्तिः, वनस्पतय शान्तिः, विश्वदेवः शान्तिः, ब्रह्मः शान्तिः, सर्व शान्तिः, शान्तिरेव शान्तिः, सामा शान्तिरेधि। स्वर्गलोकले शान्ति देहोस्, अन्तरिक्षले शान्ति देहोस्, पृथ्वी लोकले शान्ति देहोस्, जलले पनि शान्ति देहोस्, औषधिले पनि शान्ति देहोस्, वनस्पतिले शान्ति देहोस्, सम्पूर्ण देवगणहरूले हामीलाई शान्ति प्रदान गरून्। सर्वव्यापी परमात्मा जगतमा सर्वत्र शान्ति स्थापित गराउन्। सबै थोकबाट हामीलाई शान्ति नै शान्ति मिलोस्। हामीलाई यस्तो परम शान्ति प्राप्त होस् कि शान्तिले पनि शान्ति नै प्रदान गरोस्, शान्तिले सन्तोष र सुख प्रदान गरोस्। ओम शान्तिः, शान्तिः, शान्तिः। टाइम्स एफएम 90.6 मेगाहर्जको प्रस्तुति तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसनको आजको यो अङ्क यति नै। इन्सपिरेसन सुनिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। विदा माग्छु, हाम्रो भेट भोलि हुन्छ। तपाईँको आज एकदम सुखद बितोस्। नमस्ते।
1: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र

0: मद्दत लिइरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
1: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
0: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
1: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
2: सामाजिक सचेतनाका लागि Times FM 90.6

0: नमस्कार, म ज्ञान राणा, तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम।
1: टाइम्स एफएम 90.6 मेगाहर्जमा अर्को प्रस्तुति, विविध हिन्दी चलचित्रका सदाबहार गीत संगीतको संगालो कार्यक्रम संगीत लहर, अहिले 6:30 बजेदेखि।

0: टाइम्स एफएम 90.6
1: मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार, सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर, अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम संगीत लहर। टाइम्स एफएम 90.6 मा प्रत्येक दिन बिहान 6:30 बजे।

यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टप म्यूजिकल ब्रेक, संगीत लहर।

0: नमस्कार, म शक्ति वल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: साँझको शीतल जुन कति प्यारो।
2: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6 मा।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: न मधेसी, न हिमाली, न पहाड, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: नमस्कार, म दीपक जंगम। सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। तिमीले हेरिरह्यो
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 072 4 11। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
4: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
5: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
4: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
5: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
6: सामाजिक सचेतनाका लागि
7: टाइम्स एफएम 90.6।

0: नमस्ते, म किरण प्रधान। अहिले तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: श्रेष्ठ टेलरिङ,
2: चिर परिचित, यहाँ श्रेष्ठ

0: नमस्ते, म सुनिता सुब्बा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। किन तोड्यौ साथहरु,
1: न मधेसी न हिमाली न पहाड, न हिन्दू न मुस्लिम, न बुद्धिस्ट न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: Prin internet cu Mătălin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत लिइरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6.

यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टॉप म्यूजिकल ब्रेक, संगीत लहर।

0: सुन्न नमस्कार, म गायिका तीर्थ कुमारी, तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम।
1: मलाई लै जाऊ न छहरे छगैमा म त खादिन
2: न मधेसी न हिमाली न पहाड न हिन्दू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचारको न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाजको म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
3: श्रेष्ठ टेलरिङ
4: चिर परिचित यहाँ श्रेष्ठ टेलरिङ।
5: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत लिइरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
6: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
5: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
6: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
7: सामाजिक सचेतनाका लागि
8: Times FM 90.6.

0: नमस्कार, म गायक दीपक खरेल, सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6

0: Free Internet ku Madalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: Na madhesi, na himali, na pahari. Na Hindu, na Muslim, na Buddhist, na Ishai. Na samarthak kunai rajnitik vichar ko. Na tar virodhi. Na dhani, na gareeb. Uth se sawal jab desh ra samaj ko. म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका.

0: नमस्ते, म प्रदीप राज पाण्डे, तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
2: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
1: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
2: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिऊ।
3: सामाजिक सचेतनाका लागि
4: टाइम्स एफएम 90.6 मेगाहर्जमा अर्को प्रस्तुति जस्ट म्युजिक, मात्र गीत सुन्की अहिले 9 बजेदेखि।

0: Good morning, dear principal madam, dear student, dear on top of me. Inside I'm very emotional, and outside I'm very happy for my bitiya Talu. बस अतरी अंग्रेजी आवे हमें।
1: मैं कब तक आपके साथ रहूंगी? बड़ी हो गई हूँ तो थोड़ी तो फिटम दो ना।
2: तपाई को हरेक पललाई यादगार बनाउन
3: नेपाली तथा हिन्दी चलचित्रका विविध श्रव्य झलक रमाइलो तथा हृदयस्पर्शी संवाद साथमा सुमधुर गीत संगीतहरू निरन्तर मुभी दुनियाको त्यो ठुलो पर्दा अब टाइम्स एफएम 90.6 भित्र
2: प्रत्येक दिन 11 बजे
4: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
5: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
4: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
5: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
6: सामाजिक सचेतनाका लागि
7: Times FM 90.6

यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टप म्यूजिकल ब्रेक संगीत लहर।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

0: नमस्ते, म नरेन्द्र प्यासी।
1: मसँग बोल्दिनौ के भूल भयो प्रिया।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: मसँग बोल्दिनौ,
0: यु डिजर्भ बेटर।
2: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
5: सामाजिक सचेतनाका लागि
6: Times FM 90.6 megahertz. You deserve better.

0: Pre-internet cu Madalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD TV.

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6, यो हो जस्ट म्युजिक, नॉन स्टॉप म्यूजिकल ब्रेक, जस्ट म्यूजिक।

0: You deserve better.
1: न मधेसी न हिमाली न पहाड़ी न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका।

0: उहाँ दुइटै घोडामा इम्प्रुभमेन्ट भइरहेको छ।
1: उहाँलाई पहिलाको जस्तै त हुन्छ नि।
0: यी मेडिसिनहरू टाइममा दिनु, छिटै ठिक हुनुहुन्छ।

0: प्लान त मार्ने नै बनाएको हो नि। भाग्य बलियो रहेछ पछ्यु।
1: केही छैन, कति नै दिन बाँचला रे हो, दुई चार दिनको मेहमान न हो। मान्छे चाहिँ यो हो, धनी बाउको एक्लो छोरो हो, कोही छैन दया भए, बुझ्यौ नि।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्भ बेटर।

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।

0: Prin internet cu Madalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 072 4011। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
7: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
6: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
7: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
8: सामाजिक सचेतनाका लागि
9: Times FM 90.6

0: जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
2: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
1: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
2: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिऊ।
3: सामाजिक सचेतनाका लागि
4: Times FM 90.6

0: Times FM 90.6 MHz.
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 44 74 073, 44 74 073, 98 40 0 72 4 11। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चोक।
4: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
5: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
4: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
5: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
6: सामाजिक सचेतनाका लागि
7: Times FM 90.6.

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा बगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मनपर्छ, मलाई त्यही माटो मनपर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मनपर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर। गनाउने

0: नमस्कार, म दीप श्रेष्ठ। तपाईँहरू यति बेला टाइम्स एफएम सुन्दै हुनुहुन्छ।
1: श्रेष्ठ टेलरिङ,
2: चिर परिचय, यहाँ श्रेष्ठ।

0: Internet cu Madalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6
6: Times FM 90.6 MHz You deserve better.

0: नमस्कार, म शक्ति वल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: साँझको शीतल जुन कति प्यारो,
2: न मधेसी न हिमाली न पहाड़, न हिंदू न मुस्लिम, न बुद्धिस्ट न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: नमस्ते, म रिमा गुरुङ होडा।
1: मुटुको माया,
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
2: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 4474073, 4474073, 9841-4411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चोक।
5: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
6: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
5: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
6: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
7: सामाजिक सचेतनाका लागि
8: टाइम्स एफएम 90.6।
9: श्रेष्ठ टेलरिंग,
10: चीर परिचित, यहाँ श्रेष्ठ।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही ओ फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यू डिजर्व बेटर।

0: नमस्कार, म रामकृष्ण ढकाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, तँ चाहिँ सधैँ यस्तो छिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डरमा टेलरिङ हाउस, चाबहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 072 4011। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चाबहिल चौक।
4: न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my Worldlink and always stay connected wherever you are.
1: के तपाईका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
2: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
1: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
2: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
3: सामाजिक सचेतनाका लागि
4: Times FM 90.6
3: Times FM 90.6 megahertz. You deserve better.

0: नमस्ते, म सुनिता सुब्बा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। किन तोड्यौ साथहरु,
1: न मधेसी न हिमाली न पहाड, न हिन्दू न मुस्लिम, न बुद्धिस्ट न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: छ।
1: नमस्ते, म रोबिन शर्मा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ट्ज। यू डिजर्भ बेटर।
2: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: न मधेसी, न हिमाली, न पहाड, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
5: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
6: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
5: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
6: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
7: सामाजिक सचेतनाका लागि
8: Times FM 90.6

0: टाइम्स एफएम 90.6
1: टाइम्स एफएम 90.6 मा यो हो
2: सुगम श्रृंखला, उत्कृष्ट सुगम गीतहरुको यात्रा, सुगम श्रृंखला।

0: Pre-internetko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: Na madhesi, na himali, na pahari. Na hindu, na muslim, na buddhist, na ishai. न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली. नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका.
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो. धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ.
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ.
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ.
5: सामाजिक सचेतनाका लागि
6: Times FM 90.6.

0: टाइम्स एफएम 90.6 मा यो हो
1: सुगम श्रृंखला उत्कृष्ट सुगम गीतहरुको यात्रा सुगम श्रृंखला।

0: नमस्ते, म नरेन्द्र प्यासी।
1: मसँग बोल दिनु के भूल भयो प्रिया।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 MHz।
1: मसँग बोल दिनु,
0: यु डिजर्भ बेटर।
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो? त चाहिँ सधैँ यस्तो चिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 072 4011। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।
5: श्रेष्ठ टेलरिंग
6: चीर परिचे यहाँ श्रेष्ठ।

0: नमस्ते, म तारा थापा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट्स हिन्दी फिल्मी गीत संगीतले सबैलाई यस्तै अतीतमा दोहोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा। प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6 मा।
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6

0: टाइम्स एफएम 90.6
1: टाइम्स एफएम 90.6 मा यो हो
2: सुगम श्रृंखला, उत्कृष्ट सुगम गीतहरुको यात्रा, सुगम श्रृंखला।

0: फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन, जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: के तपाईका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6

0: You deserve better.
1: न मधेसी न हिमाली न पहाड़ी न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
2: जता हेर्यो उतै टेलरिङ पसल तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन् होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे बिर्सिस
4: हो पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ अर्डरमा टेलरिङ हाउस चावहिल चौक फोन नम्बर 44 74 0 73 44 74 0 73 98 40 0 72 411 गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चौक
5: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट

0: बस
1: टाइम्स एफएम 90.6 मा यो हो
2: सुगम श्रृंखला, उत्कृष्ट सुगम गीतहरुको यात्रा सुगम श्रृंखला।

0: You deserve better.
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: म पत्थरको देवता होइन तोडिएर जो।
1: नमस्कार, म दीप श्रेष्ठ, तपाईँहरू यति बेला टाइम्स एफएम सुन्दै हुनुहुन्छ।
2: बितेका दिनहरू सम्झदा मन आनन्दित हुन्छ। प्राय अल टाइम हिट हिन्दी फिल्म संगीतले सबैलाई यस्तै अतीतमा डोर्याउँछ। अस्ताउँदो सूर्यसँगै सुरु हुन्छ अल टाइम हिट्सको यात्रा, प्रत्येक दिन साँझ 5 बजे मात्र टाइम्स एफएम 90.6 मा।
3: यस कार्यक्रमका प्रायोजक
4: श्रेष्ठ टेलरिङ,
5: चिर परिचय यहाँ श्रेष्ठ टेलरिङ।
6: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत लिइरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
7: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
6: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
7: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
3: सामाजिक सचेतनाका लागि
8: Times FM 90.6.

0: नमस्ते, म लोचन भट्टराई।
1: मेरो हृदय भन्दा पनि पर।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यू डिजर्भ बेटर।
2: न मधेसी, न हिमाली, न पहाड, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
3: श्रेष्ठ टेलरिंग चिर परिचित यहाँ श्रेष्ठ।

तपाईँ जमाना छिपिन ल गङ्गे।

0: खुशी छु माजा तिमी भन्दा धेरै, तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै, तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै। खुशी छु माजा तिमी भन्दा धेरै, तिमी हाँस्दा लाग्छ।
1: नमस्कार, म शक्ति बल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
0: तिमी हाँस्दा लाग्छ यो खुशी हो मेरै।
2: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुने छन्।
3: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
5: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44-74-073, 44-74-073, 98-40-72-411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

0: टाइम्स एफएम 90.6
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ ऑल टाइम हिट्स हिन्दी फिल्मका गीतहरू अहिले साँझ 6 बजे सम्म

0: श्रेष्ठ टेलरिंग
1: चीर परिचे यहाँ श्रेष्ठ टेलरिंग
2: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
3: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
2: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
3: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
4: सामाजिक सचेतनाका लागि
5: Times FM 90.6

0: नमस्ते, म विक्रम विष्टको तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यू डिजर्भ बेटर।
1: म सुन्थे हाम्रो प्रेम अमर छ रे,
2: न मधेसी न हिमाली न पहाड़, न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: internet ko mazalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे बिर्सिस।
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 072 4011। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक।

0: नमस्ते, म संगीतकार राजु सिंह, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज, यू डिजर्व दैट।
1: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्,

0: टाइम्स एफएम 90.6
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ ऑल टाइम हिट्स हिन्दी फिल्मका गीतहरू।

0: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
1: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
0: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
1: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
2: सामाजिक सचेतनाका लागि Times FM 90.6

0: ומצא לנהוס.
1: אבל life is always on the happening. קורו קורו.
0: Connect to my world link and always stay connected wherever you are.
2: 3 महिना तिर्नु होस्, 7 महिना चलाउनु होस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाईफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: better.
1: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
2: जता हेर्यो उतै टेलरिङ पसल तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्
3: होइन हो त चाहिँ सधैँ यस्तो चिटिक्क
4: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे बिर्सिस
5: हो पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ अर्डरमा टेलरिङ हाउस चावहिल चोक फोन नम्बर 44074073 44074073 9841072411 गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चोक
6: के तपाईँका बाल बालिका मोबाइल फोनमा घोतली रहन्छन् के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्
7: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो धेरै फोन चलाउँदा निद्रा नलाग्ने मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ
6: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ
7: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ
8: सामाजिक सचेतनाका लागि
9: Times FM 90.6

0: टाइम्स एफएम 90.6
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ ऑल टाइम हिट्स हिन्दी फिल्मका गीतहरू।

0: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
2: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
1: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
2: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
3: सामाजिक सचेतनाका लागि Times FM 90.6

0: You deserve it better.
1: न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक

0: नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डरमा टेलरिङ हाउस, चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 072 4 11। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चौक।

0: टाइम्स एफएम 90.6
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: जुजुलपा जी सपना श्री नेना चुना दिला टाइम्स एफएम 90.6 मेगाहर्ज यू डिजर्व बेटर।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुने छन्।
2: न मधेसी, न हिमाली, न पहाड, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउ।
5: सामाजिक सचेतनाका लागि
6: Times FM 90.6.

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजय नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

0: जो जो लपा जी सृजना श्रेष्ठ नेना चना दिल टाइम्स एफएम 90.6 मेगाहर्ज यु डिजर्व बेटर जीवन।
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 को एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन। तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।
2: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 44 74 0 73 44 74 0 73, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चोक।
5: के तपाईँका बालबालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
6: बाल बालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
5: आफ्ना बाल बालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
6: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
7: सामाजिक सचेतनाका लागि
8: टाइम्स एफएम 90.6।

0: Times FM 90.6.
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: 哈。
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीत को प्रस्तुति सदाबहार।

0: नमस्ते, म किरण प्रधान। अहिले तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन। तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीत को प्रस्तुति सदाबहार।

0: नमस्ते, म विजय सिंह मुनाल। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: अरु केही चाहिदैन,
0: यु डिजर्भ बेटर।
1: मेरो भन्नु नै देश हो।
2: मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम संगीत लहर। टाइम्स एफएम 90.6 प्रत्येक दिन बिहान 6:30 बजे।
3: न मधेसी, न हिमाली, न पहाड, न हिन्दू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी, न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
4: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो? त चाहिँ सधैँ यस्तो छिटिक्क
5: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
6: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 44-74-073, 44-74-073, 98-41-72-411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चोक।

हवस् त आदरणीय श्रोता मित्र, यिनै साङ्गीतिक प्रस्तुतिका साथसाथै टाइम्स एफएम 90.6 मेगाहर्जका सम्पूर्ण कार्यक्रम आजको लागि यही समाप्त गर्न हामी अनुमति चाहन्छौ। भोलि बिहान 5 बजे पुनः यहाँ सामु उपस्थित हुने बाचा सहित आजको लागि यहाँको रात शुभ रहोस्। शुभरात्री।

यो हो संगीत लहर, सदाबहार हिन्दी गीत संगीतको नॉनस्टप म्युजिकल ब्रेक, संगीत लहर।

उसे दो जो जादू।

0: Times FM 90.6.
1: टाइम्स एफएम 90.6 मा यो हो
2: सुगम श्रृंखला, उत्कृष्ट सुगम गीतहरुको यात्रा, सुगम श्रृंखला।

0: Này Valencia này.
1: Times FM 90.6 MHz. You deserve better.

0: Times FM 90.6
1: कहिले छोरी, कहिले बुहारी, कहिले आमा अनि कहिले सासु, विभिन्न स्वरूपमा जिन्दगी बिच्छ एक नारीको। आज भाद्र शुक्ल तृतीय अर्थात् हरितालिका तीज, हिन्दू नारीहरूको सबैभन्दा ठुलो चाड। हिमालय पर्वतकी छोरी पार्वतीले भगवान महादेवलाई पति पाऊ भनी आजकै दिन व्रत बसेकै कारण पार्वतीको इच्छा पूरा भएको विश्वास छ। आजको व्रतलाई सबैभन्दा कठिन व्रत पनि मानिन्छ। अविवाहिता महिलाले शिव जस्तै सुयोग्य वर पाऊ भनेर र विवाहिताले पतिको दीर्घायुको लागि तीजको व्रत बस्ने परम्परा हामीमा छ। हरितालिका तीजको यस पावन दिन सम्पूर्ण दिदी बहिनीहरूको मनको इच्छा पूर्णताको लागि हार्दिक कामना। टाइम्स एफएम 90.6 मेगाहर्जको तर्फबाट
2: A day well begun is a day well spent. Start your day in a refreshing way. Great Nepali pop songs only on Pop Nepal. Let's have a musical beginning for the wonderful day ahead. Get ready for your college and Pop Nepal too. Every day 5 to 6 a.m. only on Times FM 90.6. Pop Nepal.

0: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 को एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन। तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।
1: मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम सङ्गीत लहर। टाइम्स एफएम 90.6 मा प्रत्येक दिन बिहान 6:30 बजे।